धन गुरु अमरदास जी महाराज ऐसी ब्रिद मूर्ति हन जिन्हां दे जीवन दी छाप जगत नू ए उपदेश देंदी है कि उम्र दे किसे भी हिस्से विच मनुख नू निराश नहीं होना चाहिदा। चाहे शरीर बुढ़ा भी हो गया है, बिरद भी हो गया है, पर मनुख दे अंदर अगर उत्साह है, उमंग है, आशा है, तो बहुत वड्डे वड्डे कम उस अवस्था विच भी हो सकदे ने जदकि अक्सर बुढ़े पिछलो की निराशा दे खड़ विच जा गिरदे ने। धन गुरु अमरदास जी महाराज दा जन्म पिंड बासर के जिला अमृतसर माता लक्ष्मी जी दी कुखों पिता तेजभान दे घर विच होया। आप जी दा जन्म विसाख सुदी 14 1526 विच होया। आप जी दी संतान मोहरी जी, मोहन जी ते दो पुत्रियां दानी जी, भानी जी, ए आप जी दा ग्रस्थी जीवन सी। बच्चियां देच, परिवार देच, घर ग्रस्थी देच आप जीवन इस ढंग दा बरतीत कर रहे सन जैसे के पानी विच रहिंदा होया कमल। लेकिन फिर भी एक धू अंदर बनी रहिंदी सी कि परम आनंद वो जो समाधि है वो नसीब होवे। कहिंदे ने आपने इसी इच्छा नु मुख रख के थां थां ते तीर्थां दा भी रटन कीता और अक्सर गाहे बगाहे हरिद्वार भी जांदे सन। एक दिन गंगा दे इशनान करके ठंड दे दिन सन, रेत दे बैठे चरना नु पसार के पैर पसार के एक पांदा जो इल्मे निजूम दे माहिर सी, ज्योतिषी सी, लंघिया। उदी निगाह पसरे हुए चरना ते पै गई और उसने मत्था टेकया। धन गुरु अमरदास जी महाराज ने रोकया, आखिया ब्राह्मण देवता मैं ते खत्री हां, तू ब्राह्मण है, कुल करके जात करके तो उच्चा है, मैनू क्यों मत्था टेकया। तो ब्राह्मण हथ जोड़ के कहन लगा, महाराज थोड़े चरना दिच पदम है, ये पदम ते किसे ब्रह्म ज्ञानी दे चरना दिच होंदा है, ये पदम ते किसे पहुंची हुई रूह दे चरना च होंदा है, थोड़े कदमां दिच पदम। तां गुरु अमरदास जी महाराज बड़ी रूहानी मुस्कुराहट च कहन लगे, ब्राह्मण देवता मैं ते एक यात्री हां, बिल्कुल यात्री। वो ब्राह्मण कहन लगा, महाराज ये बीज अजे अंकुरित नहीं होएगा, होया ये होण वाला है, और जदों ये बीज अंकुरित होवे है मैनू भुलना नहीं, मैं थोड़े चरना च आवांगा, मैं थोड़े दर्शन करन लई फिर आवांगा। रब दी नेत गुरु अंगद देव जी महाराज दी पुत्री बीबी अमरो आप दे भतीजे नू व्याई गई। इस तरीके नाल गुरु अंगद देव जी महाराज दी बच्ची आप जी दी नू बनी। एक दिन बीबी अमरो साहिब श्री गुरु नानक देव जी महाराज दी बाणी चाटी नू रिड़कदे होया अलाप रही सी, पढ़ रही सी बड़े मधुर ढंग देच, बड़े मधुर वेग देच। बिरद बाबा गुरु अमरदास जी महाराज ने पूछ लिया, बेटा ये किस दे बचन पढ़ रही है, ये किस दी बाणी पढ़ रही है, बहुत खिच पाई है इसने मैनू। तां नूह राणी कहन लगी, बाबा ए बाणी धन गुरु अंगद देव जी महाराज दी है, दूसरे गुरु नानक और वो मेरे पिता ने, रिश्ते देच मेरे पिता ने, हैं थोड़े पिता ने, नाम जरूर सुनिया सी,
اور ویاہ دے سمے کڑما چاریاں دا جیسے ملاپ ہوندا ہے اے وی ضرور ہویا، لیکن کھچ تے آخر شبد تو پیندی ہے۔ اگر کالیاں گھٹاواں سورج دے اگوں بھی آ جان تے ایک دفعہ پرتھوی تے اندکار ہو جاندا ہے۔ اے گل وکھرا ہے کہ سورج دچ انیرا نہیں، سورج دچ اندکار نہیں، پر سورج دا چاننا، سورج دا پرکاش صحیح مینے دھرتی تے پہنچ سکے کالیاں گھٹاواں روک تے کھڑی کر دیندیاں نے۔ تو کڑما چاری، رشتے داری، شریکا چاری اور سماجک رشتے، سنسار دیاں پرمپراواں اتنیاں نکیاں وڈیاں بدلیاں سن جنہ دے چوں گرو امر داس جی مہاراج نو جھانکن دا موقع ہی نہ ملیا کہ گرو انگد دیو جی مہاراج وقت دے او روحانی سورج نے جو چاروں پاسے چاننا ونڈ رہے نے۔ پر اج جد اس سورج دی ایک کرن کنا دے پئی، شبد تے آخر کنا چی پئے گا اور سنیا اپنی نو رانی تو، تاں درشنا لئی چل پئے۔ شریک دے تے کڑما چاری ہے اور پھر آپ پتر والے نے، بیٹے والے نے، جدکہ گرو انگد دیو جی مہاراج پتری والے سن۔ آخر بھارتی پرمپرا دے مطابق لڑکی والے اکثر اپنے آپ نو نرمانتا وچ رکھدے نے، غریبی وچ رکھدے نے، اور ہمیشہ لڑکے والے سوہ ابمان دے نال آندے نے، مان تاڑ دے نال آندے نے۔ پر اج کچھ روحانی دنیا دی جھلک نے الٹی گنگا چلا دیتی۔ اج لڑکے والیاں دا سرپرست مکھی برد بابا امرداس گرو انگد دیو جی مہاراج دے درشنا لئی چلے ہے، رشتے چ کڑما چاری ہے۔ کھنڈور صاحب آ کے جد دیدار کیتے، بھری سنگت دچ گرو انگد دیو جی مہاراج دے مخار بند تو جد امرت مئی بچن سنے، تا جس ڈھنگ نال کہندے نے سر جھکدا ہے جھکایا نہیں جاندا، سباو کی جھک گیا، قدماں تے ڈگ پئے، ڈنڈوت کیتی تے ہتھ جوڑ کے بینتی کیتی، گردیو اس کڑما چاری دے رشتے نو میں ایک پاسے کردا، میں اج تو آپ دا سیوک، آپ دا سکھ، اور واقعی آپ نے مینوں قبول کیتا ہے۔ سیوک دے روپ وچ تاں ضرور کوئی سیوا وی بخشو، میں سیوا وی کراں۔ ہن اک تے برد شریر غالبن 70 تو اچھی ٹپی ہوئی اوستھا، برد شریر پر اتشاہ بڑا ہے، وہ منگ بڑ گیا ہے۔ گرو انگد دیو جی مہاراج نے ہاں کر دیتی، ٹھیک ہے سیوک دے روپ دے تسی قبول، سانو امرت ویلے اشنان کرا دیتا کرو، روز دی سیوا۔ ہن بیاسا ادھی رات نو اٹھ دے نے، سر تے گاگر رکھ دے نے اور آپ جاندے نے، پہلے سوئم اشنان کر دے نے، پھر گاگر نو بیاسا دے جل نال بھر کے سر تے رکھ دے نے۔ اے بھری ہوئی گاگر جد چک کے برد بابا گرو انگد دیو جی مہاراج دے مارگ تے چلدا ہے، تے انج جاپدا ہے جویں ترلوکی دا بھار اس برد بابے نہیں چکیا ہویا ہے، جویں سموہ سنسار دی ذمہ واری اس بابے نے چکی ہوئی ہے۔ بعد دے چ واقعی آپ دے کردار راہیں، آپ دے پرچار راہیں یہ سب کچھ پرگٹ بھی ہویا۔ اس سیوا آپ نے کوئی ایک دن نہیں کی تھی، ایک مہینہ نہیں کی تھی، ایک سال نہیں بلکہ 12 سال کی تھی۔ روز ادھی رات نو اٹھنا ہے، بیاسا تے پہنچنا ہے، امرت ویلے ہوندے ہوندے تک
جل بھر کے لینا ہے اور غالباً تن کو دا پینڈا ہے 6 کلومیٹر دا یہ رستہ ہے جو آپ روز طے کر دینے جانا تے آنا۔ اج کدھر ایسا ہویا جد جان لگے ادھی رات دا وقت رات ہنیری سی آپ ایک چولاہے دی کھڈی دے گر گئے۔ آواز آئی کھڑاک آئی تا جلاہے نے اپنی گھر والی نو آواز ماری دیکھ باہر کوئی ہے کھڈی دے کھڑ دے کوئی گرے ہے۔ تا جلاہی کہن لگی ادھی رات نو اوہی امرو نے تھاما ہوئے گا اس تو علاوہ ہور کون ہوئے گا ادھی رات نو اوہی اٹھ دا ہے اسے دے سر تے گاگر ہون دی ہے ਉਹੀ ਭਟਕਦਾ ਹੋਇਆ ਗਿਰ ਗਿਆ ਹੋਵੇਗਾ ਉਹੀ ਅਮਰੂ ਨੇ ਥਾਵਾਂ। ਬਥੇਰਿਆਂ ਨੂੰ ਇਹ ਸੋਚਣ ਦਾ ਮੌਕਾ ਮਿਲ ਗਿਆ ਕਿ ਬਿਰਧ ਸਰੀਰ ਹੈ ਸ਼ਾਇਦ ਪੁੱਤਰ ਨਹੀਂ ਰੱਖਦੇ ਭਤੀਜੇ ਨਹੀਂ ਰੱਖਦੇ ਤਾਂ ਹੀ ਤੇ ਸ਼ਰੀਕਾਂ ਦੇ ਘਰ ਆ ਕੇ ਟਿਕੇ ਨੇ ਔਰ ਸਿਰਫ ਟਿਕੇ ਹੀ ਨਹੀਂ ਤਾਂ ਹੀ

लेकिन बहुगिणती मनुखी दुनिया दी काल विच जी रही है। मनुख दे कोल सिमरति है, ये सिमरति कदी अगे जांदी है कदी पिछे जांदी है। जदे भूतकाल दी तरफ जांदी है तो भूतकाल दा चिंतन बन जांदी है, जब भविष्य की तरफ जाती है तो चिंता बन जाती है। तो चिंतन चलता है भूतकाल का, चिंता चलती है भविष्य की कि किस तरह मिटे। धन गुरु अर्जन देव जी महाराज फरमान करते हैं, मैं जिथे तक देखदा मनुख चिंता विच जी रहा है। भविष्य बहुत लंबा हर एक ने बनाया है, बहुत लंबा बहुत लंबा। चिंतत ही दी से सब को है, सारी चिंता दिस दिखाई दे रहे, सारिया ने बड़ा लंबा भविष्य बना रखे और चिंता भविष्य दी। यही कारण है कि कदम कदम ते बाजारां च बैठे ज्योतिषी मिलन गए, उन्होंने भी पता है हर मनुख जी रहा है भविष्य दी चिंता दिस। जरूर पूछेगा भविष्य कैसा है, भविष्य कैसा है, भविष्य कैसा है, भूतकाल कैसा है, कुछ इसनु चेते है। गुजरिया या कल कैसे सी, गुजरिया या साल कैसे सी, गुजरे 50 साल कैसे सन, चेते ने। आन वाला कल किस तरह होवेगा कुछ भी नहीं पता, कुछ भी नहीं पता। ये तो ठीक है कि 50-60 साल तो कोई पिछे जाए, 5 साल दी जद जिंदगी होवे उस तो पिछे मनुख दियां यादां नहीं जांदियां, भुल गया है। हां किसी किसी दी सिमरति ये शक्ति ज्यादा होंदी है, वो इस जन्म दी दीवार नू तोड़ के अगले जन्मां च भी पहुंच जांदी है। पिछोखड़ बहुत कुछ दिसदा है, बहुत कुछ दिसदा है, और भविष्य भी वो देख लेंदे ने और सही देखते ने। मनुख का भविष्य है परमात्मा होना, भावे अज हो जाए भावे कल हो जाए, परमात्मा होए बिना ये चिंता मिटनी नहीं, ये भविष्य मिटना नहीं। पर यादा मासी दियां भूतकाल दियां यही बोझ मनुख ढो रहा है, इसे बोझ दे तले मनुख दबे होया है, यही भार चुकी फिरता है। कहिंदे ने भाई साहब भाई नंद लाल अद्धी रात नू बैठे ने, मुंह लंबे लंबे होके निकल रहे ने, गुरु गोविंद सिंह जी महाराज दी चहल कदमे आप दे कन्ना विच हौकियां दी आवाज पई। जिधरों हौके आ रहे सन गए देखे आए थे नंद लाल, नंद लाल नू भी महसूस होया मेरे कोल कोई खड़ा है। गौर नाल देखिया ते सतगुरु कदमां ते डिग गए। पातशाह कहिंदे ने नंद लाल रात बड़ी स्याह है काली है, हां महाराज बड़ी काली है, सब कुछ काला दिखाई दे रहा है, हां महाराज काला दिखाई दे रहा है, सारा आसमान काला दिखाई दे रहा है, हां महाराज सारा आसमान काला दिखाई दे रहा है, 10 क्यों काला दिखाई दे रहा है, ये क्यों काला है। तो नंदलाल सोच दे च पै गए, हाथ जोड़ के कहने पातशाह मैं शायर हां कवि हां आपदा अदना सेवक हां सिख हां, मैं विज्ञानक नहीं, मैं की जाना आसमान काला क्यों है। पर सतगुरु कहने तू तस्लीम कीता है शायर है कवि है, तो कवि दी अपनी कल्पना दी प्रवाज भी होंदी है, शायर दे अपनी तखयल दी परवाज भी होंदी है, उडारी होंदी है।
چل تو اپنے تخیل دے آدھار تے کلپنا دے آدھار تے دس آسمان دا رنگ کالا کیوں ہے رنگش کبود کر دلے از پر سرار ساخت از بس کے دو دے آہے من از آسمان گجست اے میرے بادشاہ میرے تڑپے ہردے چوں جڑے ہوکے نکلے نے او جد آسمان تک پہنچے نے انہاں نے ساڑ کے کالا کیتا ہے بادشاہ نے گلوکڑی چ لے لیا اتنے کال دے بھار تھلے تو جی رہے ہیں اکال پرکھ رحمت کرن بخشش کرن کال ختم ہوئے اکال پرگٹ ہو گئے اکال مہا آنند ہے اکال ورتمان ہے کال بھوت کال ہے کال بھوش ہے اور کال بھوش کی چنتا ہے کال بھوت کال دیا یاداں نے پر اکال نہ بھوت کال دیا یاداں نہ بھوش دیا چنتاواں پرم آنند پرگٹ ہو گیا اکال پرگٹ ہو گیا بھگت کبیر کہندے نے دن سرین بید نہیں ساستر تہاں بسے نرنکارا کہت کبیر نر تسے دھیاو باوریا سنسارا اے پاگل سنسیارے ہو واقعی جو بھوت کال دیاں یاداں چ بیٹھا ہے انہوں کس طرح سیانا آکھیا جا سکتا ہے جو بھوش دیاں چنتاواں دے ڈبیا ہویا ہے اس نے کیویں سیانا آکھیا جا سکتا ہے سیانا تے او جو ورتمان دے جی رہا ہے اکال دے جی رہا ہے کال دے چ نہیں اکال دے جین والا کال دیاں ساریاں پھائیاں نو توڑ کے رکھ دیندا ہے کال دے جال نو توڑ کے رکھ دیندا ہے تدی تے ستگراں دی بانی فرمان کر دیے کال جال جم جو ہو نہ ساکے سچ کا پنتھا تھاٹے ہو اسے نو دھن گرو گوبند سنگھ جی مہاراج فرمان کر دینے اکال ہیں اجال ہیں ہی پربھو تو اکال ہیں تیرے اتے کال دا جال نہیں ہے اور مٹ جاندہ ہے سمادھی دے سما کھو جاندہ ہے کال سمسیاواں تے بھوشتیاں نے سمسیاواں تے ماضی دیاں سن تو یاداں سمسیاواں دی یاداں کچھ بھوت کال نال سمبندت ہیں کچھ بھوش نال سمبندت نے مٹ گئیاں ساریاں سمسیاواں کیونکہ ورتمان ایک چھن سمادھی یا منک سمسیا چ جیوندا ہے یا سمادھی سمادھی اکال ہے سمسیا بھوت ہے سمسیا بھوش ہے سمادھی اکال ہے اکال دا چنتن سمادھی لین کر دیندا ہے اکال دی یاد کال نو مٹا کے رکھ دیندی ہے اکال دا چنتن سچ دے مارگ تے چلنا ہے اور سچ تک پہنچنا ہے کال جال جم جو ہو نہ ساکے سچ کا پنتھا ٹھاٹھیو

0: नहीं, स्त्री हर जन्म विच स्त्री होवे ऐसा कोई लाजमी नहीं। थोड़ी जिहा मात्रा का भेद है दोहां दे शरीर विच, एक स्त्री एक पुरुष। पर कशिश विपरीत दी, इस विपरीत दी कशिश दे चां बड़ी प्रबल वासना प्रधान है जिन्हों कहिंदे ने काम वासना गुस्ताखी मां। गुरु ग्रंथ साहब की बाणी का फैसला छले कनक कामने, मनुख छलिया जाता है कनक कामने। वो जो कामना चलती है धन की कामना, प्रभुता की कामना, माण वड्याई प्रतिष्ठा की कामना, पदार्थों की कामना, खाण पीण की कामना, फिर वक्ती तौर पर आके रुकती है स्त्री की कामना, कामने की कामना। तो स्त्री का नाम कामना पै जो है कामने ही पै गया कामना दी मणि, और पुरुष का नाम पै गया कामराज। कितनी भी सर्कल विच घूमती रवे स्त्री की वासना पुरुष से रुकती है, कितनी भी घूमती रवे वासना पुरुष की सर्कल विच स्त्री से रुकती है। पुरख में नार, नार में पुरखा, बूझो ब्रह्म ज्ञानी। महाराज कहिंदे ने कलयुग ऐसा है बस कामना प्रधान होके जी रहे ने, वासना प्रधान होके जी रहे ने, भावना प्रधान नहीं। अहंकार वासना, लोभ वासना, काम वासना अगर मंदिर मस्जिद गुरुद्वारे विच ले आईए, ये मनुख बाजार दे आया है, फैक्ट्री दे आया है, ऑफिस दे आया है, मार्केट दे आया है, किसी धार्मिक मंदिर विच नहीं आया, किसी गुरुद्वारे नहीं आया। अगर भावना करके आया है, भरोसे करके आया प्रभु ते भावना हो सकता है, अगर भावना नाल बैठा है तो यदि दुकान भी मंदिर बन जाए। ये भी मैं अर्ज कर दें, वासना करके बैठा है तो गुरुद्वारा भी दुकान बन जाएगा, मार्केट बन जाएगा, बाजार बन जाएगा। बाजार दी हलचल, मार्केट दी बेईमानी और धंधे दी बेईमानी सारी धर्म विच आ जाएगी, क्योंकि वासना मलिन हो जाएगा धर्म। ये भी मैं अर्ज करते हैं, अगर धार्मिक कर्म में भावना वस ना होके कामना वस होके कर रहे हैं तो कीर्तन भी धंधा, कथा भी धंधा, मत्था टेकना भी धंधा, अखंड पाठ रखाना भी धंधा, पूजा पाठ रखाना भी धंधा। पर मैं भावना करके कर रहे हैं और भावना नाल मैं बाजार विच बैठा तो यकीन जानो दुकान भी हरि मंदिर बन जाएगा। खड्डी ते कपड़ा बुनद्या बुनद्या खपीर प्रभु नाल जुड़ जाता है। चेले रोकते ने हुण ते कपड़ा ना बनो, थानू लोकी ब्रह्म ज्ञानी कहते ने, कहिंदे जद मैं कपड़ा बुनदा सी उदों तुसी मैनू कदी नहीं रोकिया, क्योंकि कपड़े बुनना सिर्फ मेरी रोजी सी, मेरा धंधा सी, ते हुण ते मेरा धंधा ही धर्म बन गया। मैं ते भावना करके बैठा, हुण तुसी कहिंदे हो ना करो, हुण ते मेरा धंधा भी धर्म बन गया। भावना अधीन कर्म धंधे नूं धर्म बना देंदे ने, वासना अधीन कर्म धर्म नूं भी धंधा बना देंदे ने। महाराज कहिंदे ने इतनी कामना प्रधान, धंधा ही धंधा चल रहा है, धर्म नहीं चल रहा, मनुख दे नाल धर्म नहीं चल रहा, धंधा चल रहा है, परिवार चल रहा है, धन संपदा चल रही है, प्रभुता चल रही है, मनुख दे नाल प्रभु नहीं चल रहा। यह सारा खुलासा धन गुरु ग्रंथ साहब जी महाराज की बाणी च जिस तरह है तुझ बुद्धि अनुसार थोड़ा जिहा मैं थोड़े सामने रखिया। भावना करके गुरुद्वारे आवना है, वासना करके कामना करके बाजार विच जाना है, फैक्ट्री जाना है, ऑफिस दे जाना है। पर जे इत्थे भी कामना करके आ गए फिर गुरुद्वारे नहीं आए, तो असी ते बकायदा अरदास करदे हैं फलाने की यह मनोकामना, फलाने की यह मनोकामना, ते हुण सुन लो, काहू फल की इच्छा नहीं बाचे, केवल भगत कीर्तन संगराज। इत्थे ते सारियां कामनावां नूं परे सुट गया, किथे सुट के आईए, कबीर साधु को मिलने जाइए साथ न लीजे को। जिथे जोड़े ला के आया ना कामनावां उत्थे ला के थे आ, फिर प्रभु तेरी झोली आत्मक रस नाल भर देगा, आनंद नाल भर देगा, गुरु तेरी झोली दे रब्बी गुण पा देगा। इस तरह दे जीवन दा ढंग सानू आ जाए ਮਹਿਰਜ ਕਰਾਂ ਪਰਿਵਾਰ ਵਿੱਚ ਬੈਠੇ ਵੀ ਅਸੀਂ ਨਿਰੰਕਾਰ ਵਿੱਚ ਬੈਠੇ ਹੋਵਾਂਗੇ, ਦ੍ਰਿਸ਼ਟੀ ਬਦਲ ਜਾਏਗੀ। ਮਾਤ ਪਿਤਾ ਸੁਤ ਬੰਧਵ ਬਾਈ, ਨਾਨਕ ਹੋਆ ਪਾਰ ਬ੍ਰਹਮ ਸਹਾਈ। ਹੇ ਪਾਰ ਬ੍ਰਹਮ, ਤੂੰ ਮੇਰਾ ਮਦਦਗਾਰ ਬਣਿਆ। ਕਿਧਰੇ ਪੁੱਤਰ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਪਿਤਾ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਦਾਦਾ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਭਰਾ ਬਣ ਕੇ, ਕਿਧਰੇ ਭੈਣ ਬਣ ਕੇ। ਤੂੰ ਮੇਰਾ ਸਹਿਯੋਗੀ ਬਣਿਆ, ਕਿਧਰੇ ਪਤੀ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਪਤਨੀ ਬਣ ਗਏ। ਪਰਿਵਾਰ ਨਿਰੰਕਾਰ ਦਾ ਰੂਪ ਹੋ ਜਾਏਗਾ, ਦ੍ਰਿਸ਼ਟੀ ਬਦਲ ਗਈ। ਇੱਕ ਢੰਗ ਹੈ ਕਿ ਪਰਿਵਾਰ ਵੀ ਹਰਿਮੰਦਰ ਬਣ ਜਾਂਦਾ, ਨਿਰੰਕਾਰ ਦਾ ਰੂਪ ਹੈ। ਇੱਕ ਢੰਗ ਹੈ ਕਿ ਗੁਰਦੁਆਰਾ ਵੀ ਸੰਸਾਰ ਬਣ ਜਾਂਦਾ, ਮੰਦਰ ਵੀ ਸੰਸਾਰ ਬਣ ਜਾਂਦਾ। ਜਿਤਨੀ ਮੈਨੂੰ ਥੋੜ੍ਹੀ ਬਹੁਤ ਸਮਝ ਸੀ ਅਤੇ ਜਿਤਨਾ ਮੈਂ ਖੋਲ ਸਕਦਾ ਸੀ, ਜਿਹੜੇ ਜਿਹੜੇ ਲਫ਼ਜ਼ ਸਤਿਗੁਰ ਨੇ ਮੈਨੂੰ ਦਿੱਤੇ ਮੈਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖੇ ਨੇ। ਧੰਨ ਗੁਰੂ ਹਰ ਰਾਏ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ, ਤੁਹਾਡੀ ਭਾਵਨਾ ਉਜਾਗਰ ਕਰੇ ਕੀਰਤਨ ਦੇ ਰਾਹੀਂ, ਕਥਾ ਦੇ ਰਾਹੀਂ, ਇਸ ਪਾਠ ਦੇ ਰਾਹੀਂ। ਕਿਉਂਕਿ ਭਾਵਨਾ ਉਜਾਗਰ ਹੋ ਜਾਂਦੀ ਹੈ ਅਤੇ ਜੀਵਨ ਵਿੱਚ ਭਗਵਾਨ ਪ੍ਰਗਟ ਹੋ ਜਾਂਦਾ, ਪਰਮਾਤਮਾ ਪ੍ਰਗਟ ਹੋ ਜਾਂਦਾ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਅਵਸਥਾ ਸਾਡੀ ਬਣੇ। ਸਾਰਿਆਂ ਦਾ ਬਾਰ ਬਾਰ ਧੰਨਵਾਦ। ਬੋਲ ਚੁੱਕ ਦੀ ਸ਼ਮਾ। ਵਾਹਿਗੁਰੂ,
1: ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।
2: ਸਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਬੇਸਮਾਰ ਅਥਾ ਅਗਨ ਫਤੋਲੇ, ਜਿਉਂ ਬੁਲਾਵੋ ਤਿਉਂ ਨਾਨਕ ਦਾਸ ਬੋਲੇ। ਸਨਮਾਨਯੋਗ ਗੁਰੂ ਰੂਪ ਸਾਧ ਸੰਗਤ ਜੀਓ, ਫਤਿਹ ਕਬੂਲ ਕਰਨੀ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਬੀਜ ਧਰਤੀ ਦੇ ਜਦ ਬੋ ਦਈਏ ਤਾਂ ਇੱਕ ਦਿਨ ਵਿੱਚ ਫਲੀਭੂਤ ਨਹੀਂ ਹੁੰਦਾ, ਸਮਾਂ ਲੱਗਦਾ, ਵਕਤ ਲੱਗਦਾ। ਲੰਬੀ ਚੌੜੀ ਯਾਤਰਾ ਤੋਂ ਲੰਘ ਕੇ ਬੀਜ ਫੁੱਲ ਬਣਦਾ ਹੈ ਔਰ ਫਿਰ ਫਲ ਬਣਦਾ ਹੈ। ਜੈਸੇ ਫੁੱਲ ਫਲ ਬਣਦਾ ਹੈ ਤਾਂ ਫੁੱਲ ਆਪਣਾ ਰੂਪ ਗਵਾ ਦਿੰਦਾ ਹੈ, ਫੁੱਲ ਦਾ ਰੂਪ ਨਹੀਂ ਰਹਿੰਦਾ। ਪਾਤਸ਼ਾਹ ਦੀ ਬਾਣੀ ਦਾ ਫਰਮਾਨ, ਫਲ ਕਾਰਨ ਫੂਲੀ ਬਨਰਾਏ, ਫਲ ਪਾ ਕਾ ਤਬ ਫੂਲ ਬਿਲਾਏ। ਬੀਜ ਫੁੱਲ ਬਣ ਗਿਆ ਹੈ, ਅਗਰ ਇਹ ਫੁੱਲ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਫੁੱਲ ਨੂੰ ਆਪਣੀ ਹੋਂਦ ਮਿਟਾਉਣੀ ਪਏਗੀ, ਫੁੱਲ ਫੁੱਲ ਨਹੀਂ ਰਹੇਗਾ। ਔਰ ਅਗਰ ਬੀਜ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਬੀਜ ਨੂੰ ਵੀ ਆਪਣਾ ਰੂਪ ਗਵਾਉਣਾ ਪਏਗਾ, ਆਪਣੀ ਹੋਂਦ ਮਿਟਾਉਣੀ ਪਏਗੀ। ਬੀਜ ਬਣ ਗਿਆ ਫੁੱਲ, ਹੁਣ ਅਗਰ ਇਹੀ ਫੁੱਲ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਫੁੱਲ ਛੜੇਗਾ, ਫੁੱਲ ਮਿਟੇਗਾ। ਫਲ ਕਾਰਨ ਫੂਲੀ ਬਨਰਾਏ, ਫਲ ਪਾ ਕਾ ਤਬ ਫੂਲ ਬਿਲਾਏ। ਗਿਆਨੇ ਕਾਰਨ ਕਰਮ ਅਭਿਆਸ, ਗਿਆਨ ਭਇਆ ਤਬ ਕਰਮੇ ਨਾਸ। ਸਾਰੇ ਦਾ ਸਾਰਾ ਕਰਮ ਕਾਂਡ ਰਹਿ ਜਾਂਦਾ ਹੈ ਜਦ ਮਨੁੱਖ ਗਿਆਨ ਦੀ ਸਿਖਰਤਾ ਨੂੰ ਛੂ ਜਾਂਦੀ ਹੈ। ਕਰਮ ਕਾਂਡੀ ਦਾ ਤੇ ਹੋ ਸਕਦਾ ਹੈ ਗਿਆਨ ਖੰਡੀ ਦਾ ਆਪਸ ਦੇ ਤਾਲਮੇਲ ਨਾ ਬੈਠੇ, ਸੰਬੰਧ ਨਾ ਜੁੜੇ। ਧਾਰਮਿਕ ਦੁਨੀਆਂ ਦੇ ਜਿਹੜਾ ਇਹ ਝਗੜਾ ਹੁੰਦਾ ਹੈ ਕਈ ਦਫਾ ਬੀਜ ਦਾ ਫੁੱਲ ਨਾਲ, ਫੁੱਲ ਦਾ ਫਲ ਨਾਲ। ਬੀਜ ਆਪਣੀ ਹੋਂਦ ਨੂੰ ਕਾਇਮ ਰੱਖਣਾ ਚਾਹੁੰਦਾ ਹੈ, ਫੁੱਲ ਆਪਣੀ ਹੋਂਦ ਨੂੰ ਕਾਇਮ ਰੱਖਣਾ ਚਾਹੁੰਦਾ ਹੈ। ਔਰ ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਕੀ ਹੁੰਦਾ ਹੈ, ਉਸ ਦਾ ਸੰਘਰਸ਼ ਹੋ ਜਾਂਦਾ ਹੈ ਜੋ ਫਲ ਹੋ ਗਿਆ, ਅੱਗੇ ਲੰਘ ਗਿਆ ਔਰ ਤਾਲਮੇਲ ਨਹੀਂ ਬੈਠਦਾ। ਬਸ ਇਹ ਥੋੜਾ ਜਿਹਾ ਖੁਲਾਸਾ ਮੈਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖਾਂ। ਪਹੁੰਚਣਾ ਤੇ ਆਨੰਦ ਤੱਕ ਹੈ, ਯਾਤਰਾ ਸ਼ੁਰੂ ਕਰਨੀ ਪਏਗੀ ਜਪ ਤੋਂ। ਇਹੀ ਲੜੀ ਵਾਰ ਉਦਾਸ ਆਪ ਜੀ ਦੇ ਸਾਹਮਣੇ ਵਿਚਾਰ ਰੱਖ ਰਿਹਾ। ਮੰਜ਼ਿਲ ਆਨੰਦ ਹੈ, ਪ੍ਰਾਪਤੀ ਆਨੰਦ ਹੈ। ਆਨੰਦ ਹੋਏ ਬਿਨਾਂ ਜੀਵਨ ਨੂੰ ਬਿਲਕੁਲ ਸਕੂਨ ਨਹੀਂ ਮਿਲਣਾ, ਚਾਹੇ ਕੁਛ ਵੀ ਜਗਤ ਵਿੱਚ ਮਿਲ ਜਾਏ, ਧਨ ਮਿਲ ਜਾਏ, ਪ੍ਰਭਤਾ ਮਿਲ ਜਾਏ, प्रतिष्ठा मिल जाए, जल जस मिल जाए, पर जितने चिर तक आनंद नहीं मिलिया ते आनंद दा मिलना ही परमात्मा दा मिलना है, ते परमात्मा दा मिलना ही आनंद दा मिलना है। यात्रा आरंभ होवेगी जप तो, यही जप एक स्टेज ते पहुंच के जाप हो जाता है, शब्द प्राणा दे चलन लग पैंदे, दम दम सदा संभालदा, दम ना बिरथा जाए। जदके आरंभता होई सी रसना नाम जपो तब मथिए इन विद अमृत पाओ। आरंभता ते इथो होई सी, एक दो जीवो लख होवे, लख होवे लखवीस, लख लख गेड़ा आखिए एक नाम जगदीश, ए तरा पत पौड़िया, पौड़िया ने। और अगर पौड़िया ते कोई उपर चढ़ेगा तो पहली पौड़ी तो छोड़नी पाएगी, फिर दूसरी ते, और उपर चढ़ जाए तो जिस ते खड़ा उसने तो छोड़नी पाएगी। एक नियम है, एक ईश्वरी नियम है। जप जाप हो जाता है, जबकि जप आरंभ होया सी, गावीए सुनिए मन रखिए भाव, मन विच भरोसा रख के रसना नाल जपना आरंभ कर। समझ लो ओही यात्रा ते चल रहा है जो जप रहा है, बाकी नहीं, बाकी सब यात्रा दी तैयारी पे कर दें। चाहे 50 साल तो भी अगर गुरुद्वारे आ रहे ने ते जप आरंभ नहीं है तो बस ये रस्ता पुछदे पे ने, तैयारी पे कर देने, चले कोई नहीं। और ऐसा भी हो जाता है कईयां दी सारी जिंदगी तैयारी ची लंघ जाती है, चलते एक कदम भी कोई नहीं। पूछत है पथक ते मार्ग ना धरे पग, प्रीतम के देश कैसे बातन से जाई गए। आया है गुरुद्वारे और शायद सोच समझ भी मिल गई, क्योंकि गुरुद्वारे आन दा मुद्दा भी इतना ही है। गुरु द्वारे होए सो जी पाएस, सूझ समझ लैण लई इत्थे आणा है, मार्ग दी पहचान करनी है, मार्ग दे उत्ते चलण दी प्रेरणा लैणी है। जो चल पिया यात्रा आरंभ हो गई, ते चलना की जिसने जपना आरंभ कर दिता, ते जपना किवें, गावीए सुणीए मन रखिए भाव, रसना उसकी गायनी करन लग पवे, वाहेगुरु वाहेगुरु ते कन्ना नाल ओ सुणे, अंदरों उसका भरोसा भी होवे कि है परमात्मा है। ये शर्त क्यों लाई है, जो इन्हां अखां नाल दिखाई ना देवे और जो इंद्रियां दी पहुंच तो परे होवे, उस ते विश्वास करना कोई सौखी खेड नहीं है। इंज कह लो कोई हजारां च एक दो मनुख होणगे जिन्हां दा पूरा विश्वास बजे होवे, बाकी सब इनकारी ने। मंदिर मस्जिद गुरुद्वारियां दी भीड़ नूं वेख के किधरे अंदाजा ना ला लेना है कि सारी दुनिया धार्मिक है। दो शब्द बर्दाश्त कर लेना, बहु गिणती दे मस्जिद दे भी अधार्मिक बैठे होंदे ने, बहु गिणती दे जो है मंदिरां दे भी अधार्मिक बैठे होंदे ने, और बहु गिणती च गुरुद्वारियां च भी उही आउंदे ने जो चलदे कोई नहीं, जिन्हां दा विश्वास टुटे होया है, भरोसा कोई नहीं। क्योंकि भरोसा बज जाए तो महाराज कहने, जाके हृदय विश्वास प्रभ आया तत् ज्ञान तिस मन प्रगट आया। उत्थे ते खेड कुछ होर हो जाती है, उत्थे ते जप जाप हो जाएगा अगर भरोसा बज गया, उत्थे ते शब्द प्राणा दे रम जाएगा। एक शब्द मेरे प्राण बसत हैं बहुड़ जन्म ना, ये खुलासा दास ने आप जी दे सामने कीता सी कि रसना जो जपदी वह प्राणा च किस तरह वस जाता है, पूरन खुलासा आप जी के सामने रखा। जप जाप हो जाता है, यही जाप बैराग हो जाता है, जगत नालों बिल्कुल तोड़ के रख देता है। इस तरह का मनुख होवेगा परिवार दे बिल्कुल टुटिया होया, होवेगा संसार दे बिल्कुल टुटिया होया, बिल्कुल निर्लेप हो जाएगा, लिपायमान नहीं होगा। जिस तरह एक पक्के नारियल दे सबूत देइए, पक्का नारियल उसकी गिरी खोल दे अंदर है, پر خول نالو سمبند توڑ بیٹھی ہے تے خول دے اندر پر ہوں کوئی خول نال رشتہ نہیں ہے اوپر جڑا خول ہے اس نال کوئی رشتہ نہیں ہے ٹوٹ گئی ہے تے پروار نال ہے تے پروار دے وچ کوئی گوڑا رشتہ نہیں رہ گیا ہے تے سنسار دے وچ کوئی بہت گوڑا رشتہ نہیں رہ گیا ہے تے ادھے خول دے اندر پر خول دے نال کوئی سمبند نہیں رہ گیا ہے تے جے شریر دے وچ پر شریر نال کوئی بہت گہرا رشتہ نہیں رہ گیا اس طرح دا منکھ سنسار دے وچ ہو کے بھی سنسار دے وچ نہیں ہوندا یہی تے ترپتا جی دا گلا سی پتر نانک تو گھر دے وچ بھی ہونا ہے تے انج پرتیت ہوندا ہے جویں نہیں ہے یہی تے ترپتا دا گلا سی تو پروار دے وچ بھی ہوندا ہے تے اس طرح ہوندا ہے جویں نہیں ہے سانو خوشی نہیں ہوندی جد تو نہیں ہوندا تیری یاد تڑپاندی ہے پر جد تو پروار دے وچ ہونا ہے تو اس طرح ہوندا ہے جویں نہیں ہے تاں وی من دکھی ہوندا ہے واقعی اس طرح دا منک سنسار دے وچ ہو کے بھی سنسار دے وچ نہیں ہوندا ابھیاس وچ ایک مارگ آندا ہے جپ جاپ بن جاندا ہے جاپ بیراگ بن جاندا ہے اسے نو کہندے نے سناتن مت دے سنیاس اور کلگی دھر وی کہندے نے سنیاسی ہوئے بنا تے پرم پد دی پراپتی نہیں پر کس طرح دا سنیاسی رے من ایسو کر سنیاسا شبد تسی بہت سنیا ہوئے گا اور بڑیاں نو کنٹھ بھی ہوئے گا رے من ایسو کر سنیاسا من سے سدن سبہ کر سمجھو من ہی ماہیں اداسا اتنی غلطی سپشٹ ہو گئی کہ کلگی دھر نے بھی قبول کر لیا کہ سنیاسی ہوئے بنا پرم پد دی پراپتی نہیں ہے اکال پرکھ دی پراپتی نہیں ہے تو سنیاسی کون ہوندا ہے اداسی ہی سنیاسی ہوندا ہے دوسرا نہیں ہوندا من ہی ماہ اداسا جو اداس نہیں اتے سنیاس کا دا اداسی تے سنیاسی برتی دونوں کٹھیاں جڑیاں ہوئی ہیں اداس منک سنیاس نو گرہن کر ہی لیندا ہے اداس اداس منک لئی یہ جیون آسار پرتیت ہوندا ہے گرو نانک دیو جی مہاراج نے بھی ایسا کہا جس در کارن پھرا اداسی سو در کوئی آئے کہے گربانی دی ویاخیا گربانی کر دی تاکہ میں تھوڑے اندر کوئی فضول دا ترک نہ پیدا ہو جائے اور کئی دفعہ حیرانگی بھی ہوندی ہے جو اس منزل دے راہی بھی نہیں سوج بھی نہیں سمجھ بھی نہیں وہ بھی اپنی رائے دین دے ہیں حیرانگی ہوندی ہے اور غضب دی گل ہے کہ دھارمک دنیا دے انہاں لوکاں نے بہت بڑا نقصان کیتا ہے جو اس مارگ دے پاندی بھی نہیں اس مارگ دا کوئی انبھو بھی نہیں لیکن رائے دین دے نے اپنی اپنی رائے دین دے نے بڑی قیمتی رائے کہندے نے ساڈی یہ بالکل صحیح ہے خیر مختصر جو ہے میں عرض کراں سنیاسی تے اداسی درتی دونوں کٹھیاں نے اداسی سنیاسی ہوندا ہے لازمی دھن گرو نانک دیو جی مہاراج کہندے نے جس در کارن پھراں اداسی سو در کوئی آئے کہے سنسار تو اداس ہو کے میں جس در دی تلاش کر رہا ہوں کوئی مینو دسے وہ در کتھے ہے اس پرماتما دا واسطہ کتھے ہے اداس ہو کے میں جو ہے تلاش کر رہا ہوں گرو نانک دیو جی مہاراج دے وڈے صاحبزادے صرف سکھ جگت وچ اتنا ہی کنتو پرنتو ہے کہ انہاں نے گرو نانک دی ایک دو تھاواں تے بچن نہیں منیا حکم ادولی دی تھی لیکن اتنی گل سپشٹ ہے کہ اے جنم تو پرش سنیاسی سی اداس سی اس نے جو پنتھ نو بھی بنایا جیڑا پنتھ اداسی پنتھ اداس جنم تو ہی اداسی سی. گرو پرتاپ سورج جی تے ایسا لکھا ہے کن بھی پاٹے ہوئے سن جنم دے سمے. پروہتا نے کہہ دیتا ہے تے کوئی مہان جوگی ہے کوئی مہان رشی ہے, اور واقعی اتنے وڈے رشی دے گھر کسے رشی نہیں آنا سی اور کس نے آنا سی. جنم تو ہی اداس, اور غالباً گرو گوبند سنگھ جی مہاراج تک یہی اداسی نانک پنتھ دا بہت وڈے پدر تے سارے بھارت دے چ پرچار کردے رہے کابل کندھار دے چ بھی. اج بھی جو کابل کندھار دے سکھی ہے غالباً 100,000 دے قریب سنگھ نے کابل غزنی جلال آباد خوست ہرات کندھار بہت سارے گردوارے نے بڑے وڈے وڈے شاندار. وہ جو سکھی ہے اداسیاں بھی پھیلائی ہوئی انہوں دا پرچار سی, انہوں دے دھونے بھی بنے ہوئے نے. بابا شری چند دے 5-7 گردوارے بنے ہوئے نے, انہوں شری چند دی دھرمسال کہندے نے. بابا شری چند دی دھرمسال فرنٹیئر دے چ بھی کافی سن, تے لہندا پنجاب جو لاہور تو پرے دا پنجاب سی اتھے بھی اداسیاں دے ڈیرے بہت زیادہ سن. پھر جگن ناتھ پوری رامیشورم یہ 8-8 تیرتھاں دے اتنے جڑے استھان سن یہ بھی اداسیاں دے سن. گرو گرنتھ صاحب دا پرکاش کر کے گرو نانک پنتھ دا پرچار کرتے سن, یہ بھی میں عرض کر دیا. یہ سکھ جگت دے آد مشنری سن, پہلے مشنری انہاں نے پرچار کیتا ہے. اکالی لہر تو پہلے ننکانا صاحب اور سارے وڈے وڈے استھان انہاں کول ہی سن. بدقسمتی ایسی ہوئی کہ صرف 2% اداسی برشٹ ہو گئے, 2%, 98 ٹھیک سن, 2% ہنکاری ہو گئے, 2% وکاری بھی ہو گئے. انہاں 2% اداسیاں نو دیکھ کے جو برشٹ ہوئے سن ایک لہر چلی کہ گردوارے انہاں کو لے لئیے. حالانکہ اے اداسی سویرے گرو گرنتھ صاحب دی کتھا کردے سن, دوپہرے دسم گرنتھ دی کتھا کردے سن, اور شام نو رات دے سمے گرو پرتاپ سورج دی کتھا کردے سن. 3 طرح دی کتھا ہوندی سی. میرا بھی بچپنا ہے پر اس زمانے دی گلاں اس بچپن دیا مینوں یاد نے اپنے بچپن دیا. 3 ٹائم کتھا ہوندی سی داس دے علاقے فرنٹیئر دے, سویرے گرو گرنتھ صاحب دی, دوپہرے دسم گرنتھ دی جہدے کول وقت ہے آپ کے سنو, شامی گرو پرتاپ سورج دی. یہ اتہاسک کتھا ہوندی سی رات نو. دوپہرے دسم گرنتھ دی جو وقت کڈ سکدے نے تے گرو گوبند سنگھ جی مہاراج دی بانی نو سمجھنا چاہندے نے وہ آ کے سمجھن. یہ 3 کتھاواں اج بھی حضور صاحب آندیاں نے, سویرے گرو گرنتھ صاحب دی, دوپہر نو دسم گرنتھ دی, شام نو گرو پرتاپ سورج دی. یہ استھان وی اداسیاں کول سی, یہ بھی میں عرض کردے ہیں. مہنت نرائن داس جس دے کل ننکانا صاحب سی یہ برشٹ ہو گیا سی, اور برشٹ ہویا کچھ انگریزاں دی چال نال. انہاں نے دیکھا کیندری استھان ہے اور سارا سکھ جڑیا ہویا ہے, اس مہنت نو قابو کریے مٹھی چلائیے جیسے حکومتاں عام کر دیا نے. تو 2% مہنت برشٹ ہو گئے, لہر چلی سکھاں چ روس پیدا ہویا ہے, برشٹ ہوئے نے. اسی سارے گردوارے کھولے نہ بول تمام لے لے بھئی اسی آپ پرچار کران گے. پتہ سہجے سہجے کی ہویا, گرو گرنتھ صاحب دی کتھا بند ہوئی, دسم گرنتھ دی کتھا بند ہوئی, گرو پرتاپ سورج دی کتھا بھی بند ہوئی. ٹاواں ٹاواں تھاواں تے رہ گئی, نہ مشنری رہے نہ انہاں تنہاں مہان گرنتھاں دی کتھا کرن والے کتھاکار رہے. پہلے جتھے قریباً قریباً ہر ہندو گھرانے چ ایک بچہ سنگھ سجدہ سی, انہاں نوں اسی سجداری کہندے سی جڑا ایک بچہ سنگھ سجا لو. سجداری, کیساداری, سجداری دو طرح دی سکھی سی, سکھی ودھ رہی سی اداسیاں کر کے اور نرملیاں کر کے. انہاں دوہاں کول استھان سن. گردوارا ایکٹ بنیا اور اسی ایک گردوارے انہاں کو لے لے دینے پہ قانون بن گیا اور اے لہر اکالیاں نے جیت لئی. بڑی خوشی منائی قوم نے گردوارے سڈے کول آ گئے اور ہن کون دسے دھارمک استھان تے چلانا چلانے سن دھرم دے گیانیاں نے وپاری ود تو ود انتظام کر سکدا چلا نہیں سکدا سنساری ود تو ود انتظام کر سکدا چلا نہیں سکدا دھرم مندر نو تے کوئی دھارمک برتی دی سوج بوجھ رکھن والا ہی چلاوے گا اے سارے اسی کٹ دیتے نرملے بھی اداسی بھی ہویا کہ 50 سالاں چ اسی اتھے پہنچ گئے کہ قریباً قریباً ادھی دنیا دے پربندکاں دے اپنے بچے پتت انہاں نو بھی سکھی سروپ نہ دے سکے اور پربندک خود بھی سکھ نہ رہ سکے. جگت نو امرت چھکانا سی وہ خود شرابی ہو گئے. یہی الزام نرین داس تے سی شراب پیندا ہے. نرین داس شراب پیندا ہے ایدے کول گردوارا لے لو ٹھیک ہے غلط سی پر سلسلہ بعد وچ کی ہویا ہے کوئی ترقی نہ ہوئی. جتنے 68 تیرتھاں دے اتے اداسیاں دے استھان سن وہ سہجے سہجے مٹ بند ہو گئے اور اتھے نانک پنتھ دا پرچار ہوندا سی. ماڑی موٹیاں تھوڑیاں یادگاراں رہ گئے ہن ہیں نہیں. جگن ناتھ پوری دے چلی گردوارا سی مندر دے سامنے گرو نانک دی بانی گونج دی سی. رامیشرم دے چلی گردوارا سی لنکا تو اتھوں ہی جاندے نے اور صرف اداسی سن جو اج چھوٹی جیاں معمولی جیاں یادگار رہ گئی ہے. باقی تمام تیرتھاں تے وی سن بالکل نام ماتر ہن گلاں رہ گئی نے. حالانکہ اس ڈھنگ دے نال سلسلہ چلا رہندا جتھے تک میں ات کتھنی نہیں کردا بھارت دی 80% آبادی سکھ ہونی سی جس ڈھنگ نال چل رہا سی. سدگرو نے کہا سی نا غریب دا منہ گرو کی گولک ہے. او دا سی اس طرح کردے سن. ایک تے دھرم دا پرچار کردے سن نالے علاج بھی کردے سن جڑی بوٹی دا بھی گیان رکھدے سن دوجا لوڑ بندہ دی لوڑ بھی پوری کردے سن. تو سکھی ود رہی سی. بدقسمتی ہوئی دھارمک استھان آ گئے انہاں دے ہتھاں جو بالکل کورے راجنیتک تے پھر الیکشن نال چون ہونی ہے. تو ہن الیکشن نال چون ہونی تے دو دھڑے تے آپس وچ بن جان گے ہر شہر دے وچ بن جان گے کم سے کم سکھ دو دھڑیاں تے تقسیم ہون گے. الیکشن جو ہونا ہے پارٹیاں دو تے بنن گیاں تے ایک دفعہ سکھاں نو دو حصیاں چ ونڈ دئیے تے انہاں نو 10 حصیاں چ ونڈدیاں کی دیر لگدی ہے. انہاں نو 30 حصیاں دے چ ونڈدیاں کی دیر لگدی ہے. سکھ ونڈے گئے کمزور ہوئے. اسی کمزوری تو لابھ اٹھایا رادھا سوامیاں نے نرنکاریاں نے اور انہاں نو شہ بھی مل گئی. انہاں نے گرو گرنتھ صاحب دے مقابلے تے گرو بھی کھڑے کر دیتے. جے سکھ صرف پردھان دے نام تے سکھتر دے نام تے 2-3-4 پارٹیاں تقسیم ہو سکدے نے تو اپاں گرو دے نام تے بھی انہاں نو تقسیم کر دئیے. نامداریاں دا گرو بن گیا رادھا سوامیاں دا بن گیا نرنکاریاں دا بن گیا اور جتنے پنجاب دے ڈیرے نے بھاوے انہاں نے اپنے اوپر گرو دی مور نہیں لائی قریباً قریباً اے اپنی گدیاں ہی لا کے بیٹھے نے. اے بھی میں عرض کر دیا. اور اس طرح کی ہویا پنتھ مریادا تے سنت مریادا ٹکرا گئی. ہر سنت دی اپنی مریادا ہو گئی تے پنتھ دی اپنی سنت پنتھ دی مریادا نال سہمت نہ ہوئے. کوئی بھی نہیں سہمت. اے بھی میں عرض کر دیا اپنی اپنی مریادا. ایک تے ہے نا اکال تخت دی بلڈنگ نو گرانا دشٹ پنا ایک جابرانہ کم. ایک ہے اکال تخت دی مریادا نو بھنگ کرنا اونو گرانا. یہ دو طرح دی گراوٹ ہوندی ہے. ایک ہوندا ہے اکال تخت دے آکار نو گرانا ایک ہوندا ہے اکال تخت دی وچار نو گرانا. اگر او گھاتک نے دشٹ نے جو اکال تخت دے آکار نو مٹانا چاہندے نے تو او کون ہو گئے جو وچار نو مٹانا چاہندے نے. پر ہن کون سوچے سوچ وچار والی گل نہیں رہی. سوچ وچار دا سلسلہ نہیں رہی. قومی درد دے ناطے میں تھان تھان تے ایک نکی جیاں آواز تھوڑے سامنے رکھ دینا पंथ दी मर्यादा नाल ही जिंदा रहेगा वरना नहीं रह सकेगा, क्योंकि संत दे कम से कम हजारां ने, फिर ते हजारां तरह की मर्यादा हो जाएगी, कौम फेरू फेरू हो जाएगी। चाहिदा ते ऐसा सी संत पंथ नाल सहमत आउंदा, अज दा संत पंथ नाल सहमत ना होया, कोई भी सहमत नहीं, कोई भी संत पंथ दी मर्यादा नाल सहमत नहीं है, और कोई भी संत अपने स्थान नूं गुरुद्वारा कहला के राजी नहीं। ये आश्रम है, ये डेरा है, ये ठाठ है, ये गुरुद्वारा नहीं है। मैं छोटी जी जबान नाल वड्डी गल पे करदा, और ये तमाम नाम ऐसे ने अपने इजाद कीते हुए ने, वरना पुराना नाम तो यही सी गुरुद्वारा। गुरुद्वारियां दा नाम गुरुद्वारा मिटा के होर नाम दी धार्मिक सतला नूं दिते गए, और इस तरह दसण दी कोशिश कीती गई कि साडा अपना स्थान इत्थे साडी मर्यादा चलेगी, पंथ दी नहीं, गुरु दी नहीं। विचार करके गुरु सन गुरु ग्रंथ जी, और आकार करके गुरु सी गुरु पंथ, ते जे पंथ दी मर्यादा नहीं मननी तो एक गल स्पष्ट हो गई, गुरु दे आकार तो इनकारी होए, ते अज गुरु दे आकार तो इनकारी, कल विचार तो भी इनकारी, देर की लगनी है। कोई आकार नूं मिटांदा है, कोई विचार नूं मिटांदा है। खैर ए ते में विचार जो है गल आ गई, घाटे च रहे हां असीं इस ढंग दा तौर तरीका बना के। जदों मैं अखीर मई दे महीने च विदेश दी यात्रा लई देश तों रवाना होया सी, बाबा हरबंस सिंह जी दिल्ली च मैनूं मिले, गुरुद्वारा सीसगंज साहब दी सेवा करा रहे ने, दास नाल काफी प्यार करदे ने। मैनूं कहण लगे बहुत वड्डा खून खराबा होया सी जब 2% महंत भ्रष्ट होए सन, ते सी उन्हां कोल गुरुद्वारे लै खून खराबा होया सी, बहुत शहीदियां पा गए, बहुत मारे गए। मैनू कहण लगे हुण उन्हां तो हजारां गुणा वध खून खराबा होएगा, तां इन्हां पॉलिटिशियन लोगां कोल गुरुद्वारे आजाद होणगे वरना नहीं। वह इतनी ताकत विच नहीं सन महंत, फिर भी खून खराबा होया। इन्हां कोल ते बड़ी ताकत है, सब दे मिनिस्टरां नाल संबंध ने, सब पक्के राजनीतिक ने देश दे, इस तरीके नाल जो है देखिया गया है। और करीबन करीबन तमाम पॉलिटिशियन ने 6वें महीने 7वें महीने किधरे गुरुद्वारे आ गए, ते आ गए गुरुद्वारे नाल कोई मतलब नहीं है। गुरुद्वारे नूं ते एक पौड़ी बनाया होया है पार्लियामेंट तक पहुंचने वास्ते, असेंबली हाल तक पहुंचने वास्ते, मिनिस्टर दी कुर्सी ते पहुंचने वास्ते। कम ते इन्हां दा ए सी कि मनुखता नूं गुरु तक पहुंचाओ, पर करदे की पैणे गुरु दे आसरे ते किवें पार्लियामेंट तक पहुंचीए, किवें मिनिस्टर बणीए। तो इस तरह असी घाटे च जा रहे हैं धार्मिक तौर ते, और जो घाटा महसूस होया है, मैं थां थां ते इस नूं रखे घाटे च हां, वादे च नहीं हां, धार्मिक तौर ते घाटे च जा रहे हैं। इन्हां 50 सालां च ते बहुत घाटे चले गए हैं, थोड़ा जिहा 50 साल पिछे चले जाइए, हर पिंड दे च ब्रह्मज्ञानी मौजूद सी, हर शहर दे च ब्रह्मज्ञानी मौजूद सन, जिन्हां नूं वेख के गुरु चेते आउंदा सी। हर पिंड दे च गुरु ग्रंथ साहब दे अर्थ बोध दे जो है विचारक मौजूद सन, और कथा करन वाले मौजूद सन। गुरु प्रताप सूरज दी दसम ग्रंथ दी गुरु ग्रंथ साहब दी अज नहीं, घाटे च गया असी इन्हां 50 सालां च घाटे च गया। घाटा जे किधरे 2 साल भी होवे ते बंदे नूं सोच लेना चाहीदा सी, हैरानगी 50 सालां च भी नहीं सोचे। करे ते मेरे विचार जो है गल आ गई, चूंकि उदास शब्द आया सी तो इस तो मेरी बिरती उदासियां दी तरफ चली गई। जिस दर कारण फिरा उदासी, गुरु नानक दे वड्डे साहिबजादे बाबा श्री चंद उन्होंने उदास पंथ चलाया, लेकिन उन्होंने कहंदे सन नानक पंथ, गुरु नानक दे घर तो उल्ट नहीं सन, प्रकाश गुरु ग्रंथ साहब दा ही करदे सन, गुरबाणी वह गुरु नानक दे ही पढ़दे सन। प्रचार वह गुरबाणी का ही करते सन, पर सिर्फ इतना है ग्रस्ती नहीं बनना, संसारी नहीं बनना, भगवा बेस दोने इन्हों के जो है चलते सन डेरिया, त्यागी बिरती उदास। हुण मैं अर्ज करा जो मनुख संसार तो उदास नहीं वह परमात्मा की तलाश भी नहीं कर सकता, सवाल ही नहीं पैदा होता। जो इस जीवन तो उदास नहीं वह परम जीवन की तलाश भी नहीं कर सकता, सवाल ही नहीं पैदा होता। जो परिवार तो उदास नहीं करतार की तलाश नहीं करेगा, सवाल ही नहीं पैदा होता। बाबर कहिंदा रोजो नो बहारो में वा दिल रो वा खुश अस्त बाबर ब ऐश कोश के आलम दोबारा ने अस्त। कहिंदा खा ले पी ले मौजा माण ले मुड़के जिंदगी लभनी है, ये दुनिया फिर मिलेगी, जो कुछ करना है कर ले। रब नू किसने देखे है? और रब कित्थे है? बाबर पहला मुगल सम्राट हिंदुस्तान देश मुगलिया सल्तनत दा जन्मदाता बाबर। रोजो नो बहारो में वह दिल रो बा खुश अस्त बाबर ब ऐश कोश के आलम दोबारा ने खा ले पी ले हर तरह दियां मौजां माण ले। अगली दुनिया किसने देखी है? खुदा है भी सही कि नहीं? ये बाबर दी सोचनी है। पंजाबी देच भी एक बोल पर चलता है, ए जग मिठा अगला कि मिठा छड़ो। पंजाब देच भी है, लोकी कह देंदे ने ए जग मिठा अगला कि मिठा। किसने देखे है? कौन जानदा है? जब देखिया ही नहीं। बस एक कमी है इस दुनिया च, जो देख लेंदा है वो दिखा नहीं सकता, बस इतनी कमी है, आज तक किसी ने नहीं दिखाया। इत्थों फिर शक भी पैदा हो जाता है, बल्कि जिन्होंने देखिया सी पता दुनिया ने की आखे ते पागल ने, देखने वाले नूं ते पागल कह देता। कमाल दी गल धन गुरु नानक देव जी महाराज कहिंदे ने कोई कहे भूत ना को कहे बेताला हद हो गई। जो सारियां दे भूत ने उतारन लई आया है लोकी उन्हों भूत ना कहिंदे ने, जो सारियां दी जिंदगी नूं ताल देन लई आया है उन्हों बेताला कही जांदे ने, जो सारियां दी दीवानगी हटाण लई आया है लोकी उन्हों दीवाना पे कहिंदे ने। कबीर भी कहने कि बनारस दे वासी मैनु पागल कहते ने, लोग कहें कबीर बौराना कबीर का मरम राम ही जाना। ये तो हुण राम ही जानदा मैं पागल हां कि मैं की आ, पर लोकी कहते ने मैं पागल हां। ते हुण मैं अर्ज करदे हां अगर कबीर पागल है तो फिर बनारस दे कोई भी सियाणा नहीं है। ते जे गुरु नानक जैसी अजीम शख्सियत वकत दे अवतारी पुरुष नूं भी कोई कह सकदा है भूतना है बेताला है तो इसका कारण की है? जद भी कोई देख लैंदा है उहदी तरज़े जिंदगी जगत नाल मेल नहीं खांदी। भगतां ते संसारियां जोड़ कदे ना नहीं जुड़दा। तो संसारी ते बहु गिणती च ने जिन्होंने परमात्मा नूं देखा है, इस तरह की करतारी आत्मा ते बहुत थोड़ियां ने, जोड़ जुड़दा नहीं। तो किधरे किधरे संसारी पागल कह देंदे ने, किधरे किधरे संसारी तत्ती तवी ते भी बिठा देंदे ने, नीहां च भी चिण देंदे ने, कतल भी कर देंदे ने, बंद बंद भी कटदे ने, सूली ते भी चाड़ देंदे ने। मैं प्राचीन संतां दा जो थोड़ा जिहा अध्ययन कीता हैरान होया, कुछ एक संत जिन्होंने परमात्मा नूं जाणिया और कुछ कह भी सकदे सन चुप रहे नहीं बोले। चलो कईआं कोल ते कहण दी समर्था नहीं आउंदी, भाषा दा ज्ञान नहीं आउंदा, आम संसार दी बोली नहीं जाणदे, जो कुछ जाणिया हुंदा है उहनूं बयान करना बड़ा औखा हुंदा है, पर कई जाणदे सन तां भी नहीं बोले। खुद बुल्ले शाह कहिंदा है मैं नहीं कहना कुछ, एक वाजिब शर्त अदब दी है ہر ہر وچ صورت رب دی ہے. جے ظاہر کراں اسرار تائیں جے میں کہہ دیاں کوئی کافر نہیں, جے میں اصلیت اگل دیاں جو کچھ میں جانے ہیں, جے میں سارا کہہ دیاں, جے ظاہر کراں اسرار تائیں سارے بھل جاون تکرار تائیں, پھر مارن بلے یار تھائیں تے گپتی بات سکھیندی ہے. پھر کہندا بلے یار دی خیر کوئی نہیں, اتنی مار پینی ہے ساری دنیا مخالفت کرے گی. چلو چپ رہندے ہیں, نہیں کہندے. کچھ فقیر چپ کر گئے بھئی کون روز روز متھا مارے پتھراں دے نال. کچھ ہمت وار ہوندے نے بول پیندے نے, چلو بول دیا. ہزاراں کسے ایک نے بھی سن لی تو گل بنے گی, کوئی گل نہیں. انہوں نے رسک لیا, انہوں نے خطرہ مل لیا. یہ دو طرح دے فقیر, ایک تے او سن چلو چھڈو, ایک ہور امیر خسرو دا بھی بڑا سندر بول ہے. وہ کہندا ہے اچھا ہوا دیوانگی کام آ گئی اپنے. تسی مینوں پاگل آخیا ٹھیک, آپاں بھی قبول کر لینے ہاں پاگل. اچھا ہوا دیوانگی کام آ گئی اپنے, وگرنا ہم زمانے بھر کو سمجھانے کہاں جاتے. کس کس نال میں متھا مارنا سی. چلو چنگا ہویا تسی مینوں پاگل آخیا, ساڈی جان چھٹی. کچھ انج بھی فقیر ہوئے نے, کہن ٹھیک ہویا چنگا ہویا تسی پاگل کہہ دیتا ہے, سڈی جان بچی, تھوڑے نال متھا مارنو ہٹ گئے, تسی آپ ہی دور ہٹو گے بھی پاگل ہے. اچھا ہوا دیوانگی کام آ گئی اپنے, وگرنا ہم زمانے بھر کو سمجھانے کہاں جاتے. پر کچھ ایسے سن دیا وس ہو کے سمجھان نو چل پے, نہیں سمجھا دے. چلو ہزاراں کوئی شاید ایک اد سمجھ جائے, چلو بوٹے لگانے ہاں شاید ایک نو پھول پھل لگ جان, محنت کر دیں. تو جنہ نے اس ڈھنگ دی محنت لی کیتی, خطرہ کی جو ہے مل لیا, بس اوہی ابل دی دیکھ دے چوبا لے گئے, انہاں دے ہی بند بند کٹے گئے, انہاں نو ہی تسیحے دیتے گئے, اوہی چاندنی چونک دے شہید ہوئے. خطرہ مل لے لیا, کہنی ہے جڑی گل کہنی ہے سو کہنی ہے. بلے شاہ کہندے نہیں, اتنی سیما تک کہندے جنی ہضم ہو جائے, باقی نہیں کہندے. تو جیڑی ہضم ہو گئی ہے وہ تو سچ ہے ہی نہیں. سچ کتنے ہضم ہوتا ہے جگت نو, یہ مطلب سچائی چھپا لئی, چپ کر گئے. انج کہہ لو بلے شاہ ایک کمزور فقیر ہے, کمزور رس دی طرفوں ادھیاتمک بل دی طرفوں نہیں, خطرہ مل نہیں لینا. کہندے نہیں چلو چھڈو کون متھا مارے گا, جی میں کہہ دیا کوئی کافر نہیں, کیونکہ مسلمان کہتے ہیں ہندو کافر ہے. جی میں کہہ دیا کوئی کافر نہیں تو پھر خیر نہیں ہے. یہی مسلمان پتہ نہیں میرے نال کی ویوہار کرن. تو صاف کہندا ہے پھر مارن بلے یار تھائیں تے گپتی بات سکھیندی. گپت رکھدے ہیں, نہیں کہندے, چپ رہندے. کچھ تے چپ کر گئے, اصلیت نو جانے ہاں لیکن آکھیا نہیں. پر کچھ ایسے جو بول پئے, تو انہ بولن والیاں نو پرتھم تے زمانے نے کہیا پاگل نے, سمچے بنارس نے کہہ دیتا ہے کبیر پاگل ہے. اور ایسا کیڑا تسئی ہے جڑا اس نو دیتا نہیں گیا, یہ بھی میں عرض کر رہا. سکندر لودی نے جیل چ پا دیتا سی, مشکا بن کے گنگا چھوڑ دیتا سی, چڑی ہوئی گنگا ہڑ تے آئی ہوئی. یہ تے گل وکری ہے, جیڑیاں لہراں ڈوب دیاں نے انہاں لہراں کر کے کبیر کنارے تے لگ گیا. گنگا کی لہر میری ٹوٹی جنجیر, مرگ چھالا پر بیٹھے کبیر. لیکن یہ تے ڈوب دیتا گیا سی, انہوں غرق کیتا گیا سی. کبیر تے چوری دا بھی الزام لگایا, یاری دا بھی الزام لگایا. اگر کبیر چور ہے تو پھر کوئی ساد نہیں, اور اگر کبیر دراچاری ہے تو پھر کوئی سداچاری نہیں, اور کبیر پاگل ہے تو پھر کوئی سیانا نہیں. تو پر یہ سارے الزام لگے نے, دور کیوں جاندے ہو؟ بابر نے گرو نانک نو جیل دے چھپا دیتا ہے, جہانگیر نے گرو ارجن دیو جی نو جیل دے چھپا دیتا ہے, اورنگزیب نے گرو تیغ بہادر صاحب جی نو جیل دے چھپا دیتا ہے, اور دلی دے چھ ایسے پنجرے دے چھ بند کیتا ہے جے دے چھ سدگر ہل بھی نہیں سکتے سن, سولہ سن کھڑے نے, نہ بیٹھ سکتے سن نہ ہل سکتے سن, اس پنجرے چ بند کیتا ہے کوتوالی دے چھ. قصور کی قصور وار جگت دے چھ بے قصور ہونا بھی ایک قصور ہے, یہ بھی میں عرض کر دیں. قصور واراں دی دنیا دے چھ دراصل بے قصور ہونا بھی ایک پاپ ہے, انج کہہ لو. ساری دنیا دے اس پاگل پن دے اکٹھ دے چھ ایک سیانے دا جیونا اوکھا ہو جاندا ہے. اس واسطے کچھ فقیر ایسے ہوئے نے جے دنیا نے پاگل کیا تے قبول کر لیا, ٹھیک ہے چلو چنجٹ مکیا متھا نہیں مارانگے, اچھا ہوا دیوانگی کام آ گئی اپنے, وگرنہ ہم زمانے بھر کو سمجھانے کہاں جاتے, چپ کر گئے. پر جڑے بول پے نہیں چپ کیتے پھر تسی ہے. دنیا دے تمام اس طرح دے پرشاں نو جڑی سزا دیتی گئی ہے تو پوچھا جا سکتا ہے کہ چوری کی تھی, یاری کی تھی, کوئی قتل و غارت کیتا, اس طرح کچھ بھی نہیں سی. ایک سچائی بیان کر دیتی جو جگت دی پکڑ دے چنی آمدی سی, کہ جو جگت نال تال میل بھی نہیں کھاندی سی. میں اکثر عرض کرنا ہوں نا دو طرح دے بندے آن دا جگت نال تال میل نہیں بیٹھتا, ایک پرم سنت دا اور ایک پاگل دا. جس سنت دا سمے دی راجنیتی نال تال میل بیٹھ جائے بھول کے بھی نہ کہنا یہ سنت ہے, میں عرض کر دیا وہ کوئی سنت نہیں ہے. جس سنت دا جگت دی سماجک زندگی دے نال تال میل بیٹھ جائے گستاخی معاف, کوئی سنت نہیں ہے. یہ بھی میں حقیقت تھوڑے سامنے پیا رکھدا. راجنیتی نال تال میل بیٹھ جائے ان تمام سنتوں وائٹ پاسپورٹ ملے, ڈپلومیٹ پاسپورٹ, ہر طرح دی سہولت, ہر طرح دے سکھ جو راجنیتک چاہتے ہیں بولو, جو راجنیتک چاہتے ہیں اس طرح جیو. تو یہ سنت کوئی راجنیتکاں تو اچے نہیں نے, یہ بھی میں عرض کر دیا, چاہے وہ ہندو جگت دے نے, چاہے وہ سکھ جگت دے, تے چاہے مسلم جگت دے نے, اتھے ہی نے. جتھے سنسار کھڑا ہے یہ اتھے ہی نے, پر جگت نو سمجھتے ہے نہیں. جگت نال تال میل بیٹھ جاندا ہے, خوش ہے, بڑے خوش نے, جگت بھی خوش ہوندا ہے. جاندے ہاں سانو اسیس دے دیندے نے, سڈے لئی ارداس کر دیندے نے, سڈے لئی جنت دے دروازے کھول کے رکھن گے, سڈی بانہ پکڑن گے, ٹھیک ہے. پر میں عرض کراں جو آپ دوزخ دے جی رہے نے کی جنت دے دروازے کھولن گے؟ پر ہے بھرم بلیکھا جگت دے چھ ایسا ہے. اکثر جنہ نے اس رمز نو سمجھیا جانیا دو شرینیاں چھ اے فقیر تقسیم ہوندے نے, ایک تے او جو بول پئے کیا کچھ, اور جد کچھ کیا تو بابر جیسے حکمران نے بند کر دیتا ہے. جہانگیر نے چھویں پادشاہ نو بھی کیلے دے چھ بند کر دیتا سی, عیسیٰ سولی تے چڑھیا ہویا ہے, سکرات نو زہر دا پیالہ دے کے مار رہے ہیں ایتھن لیچ, یونان دیواسی, حیرانگی دی گل. جتھوں سبتا ساری دنیا دی پھٹی تہذیب ایک خاص اسی علاقے دی ایک چوٹی دے دارشنک پرش نو ایک سنت نو سزائے موت دیتی جا رہی ہے. کہندے نے جو میں اتہاس پڑھیا جس منصف نے سزا سنائی ترس اس نو بھی آ رہا سی, پر وقت دی حکومت تے ریایا خلاف سی سکرات دے, اندروں منصف نہیں چاہندا سی انو سزائے موت دیتی جائے. انہیں سزائے موت دا فیصلہ سنان تو پہلے سکرات نو کہا, اے فیصلہ جو سزا ہے موت ہی تھوڑے لئی ہو سکتا ہے واپس لیا جا سکتا ہے تسی اس وطن نو چھوڑ دے اس علاقے چو نکل جاؤ اسی کچھ نہیں کہندے تھا چپ چاپ چلے جاؤ پھر سکرات کہنے لگا پھر اتھے میں نو پھانسی لگے گی جتھے جاواں گا پھر اتھے زہر دا پیالہ پلان گے کہندے پھر وہ نمی تھان تے پھر میں نواں پواڑا کھڑا کراں پھر او لوگ مینوں زہر دا پیالہ دین تے مینوں مارن بہتر ہے تسی مارو اتھے اتھوں دی موت قبول ہے ہن نویں سروں جس ٹکانے تے میں پہنچیا کہ تسی مینوں سزائے موت دے ہو گئے تو میں جتھے جاواں گا آخر ماحول یہی بنے گا میں لوگاں دی طرز زندگی نال سہمت نہیں میں جگت دی راجنیتی نال سہمت نہیں تو لوگ تے خلاف ہون گے اور انجام اے ہوئے گا مینوں سزائے موت دیتی جائے گی ایتھے ہی قبول ہے مینوں مارو اشک بار اکھاں دے نال سزائے موت سنائی گئی اور اس وقت دا علاج جو ہے اتھے ایک طور طریقہ سی زہر دا پیالہ دیکھ کے سزائے موت زہر دا پیالہ دیتا گیا یہ جد پین لگا ہے منصف نے ستے سدھ پوچھ لیا کوئی گھبراہٹ کوئی چنتا کوئی تھوڑی منو دشا میں جاننا چاہنا کی ہے سکرات کہندے نے جے مر کے بھی میں نہیں مرنا تو چنتا کیڑی گل دی تے جے مر کے میں مر ہی جانا ہے تو پھر چنتا کیڑی گل دی دوویں بول بڑے گزب دیکھا ہے جے میں مر کے بھی نہیں مرنا تو فکر کیڑی گل دا تے جے میں مر کے مر ہی جانا ہے پھر کادی چنتا باویں انہاں لوکاں دے پلے کچھ پیا پاویں نہ پیا پر یہ دو لفظاں وچ بہت وڈی گل کہہ گیا جد میں مر کے بھی نہیں مرنا تو پھر چنتا کیڑی گل دی تے واقعی مر ہی جانا ہے پھر کیڑی کی چنتا پھر کیڑی گل دی چنتا زہر دا پیالہ اس نے خوشی خوشی نال پی لیا سولی تے چاڑ دیتا گیا ایک بے قصور عیسیٰ ساری زندگی در در دیاں ٹھوکراں چلنگی محمد صاحب دی بدر دی لڑائی دے چ آپ دے اگلے دند بھی پتھر نال توڑ دیتے گئے سن محمد صاحب دے اگلے دوویں دند توڑ دیتے گئے سن پتھر چک کے ایسا زور دا ماریا کہ دوویں دند توڑ دیتے گئے اور جوان شریر ہوئے تے پختہ دند ہوون تے پتھر نال توڑے جان تسی خود اندازہ لگاؤ کتنی پیڑا ہوئی ہونی ہے شریر نو کتنا کشٹ ہویا ہونا ہے ساری دی ساری زندگی دھن گرو گوبند سنگھ جی مہاراج دی سنگرش دے چلنگی ہے اللہ یار خان تے کہندے نے آگا نے کبھی تجھ کو سنبھلنے نہ دیا تھا آرام سے پہلو کو بدلنے نہ دیا تھا تسی تے ایک رات بھی سکھ دا آرام نہیں کر سکے ساری زندگی سنگرش دے چلنگی ہے بھج دوڑ دے چلنگی ہے اللہ یار خان کہیں دے یہ تے ساگر دی طرح نے جی میں اوپر لہراں ادھر بھج رہی ہیں ادھر بھج رہی ہیں تھلے ٹھہراؤ ہے اندروں اے درویش نے باروں تے بالکل راجے ہیں بھج دوڑ بڑی ہے پر اندر برتی ٹکی ہوئی اسے نو نند لال کہندے نے حق حق اندیش گرو گوبند سنگھ بادشاہ درویش گرو گوبند سنگھ باروں بڑی بھج دوڑ ہے اندر سکون ہے شانتی ہے تے بھانے دے رضا دے رہن دی برتی بھی ہے پو ماں دی ٹھنڈی رات ہے پیراں چ جتی نہیں سنگی ساتھی بھی نہیں دو دن دا ان بھی پیٹ دے چ نہیں گیا اور ماچھی واڑے دا اے مرو تھل ٹھنڈی ریت اتھے ہی سو کے آپ کہندے نے یارڑے دا سانو ستھر چنگا پٹ کھیڑیاں دا رہنا جگت دے اوتاری پرشاں نال سنسار نے کیتا کی ہے تال میل نہیں بیٹھا میں پھر عرض کراں جس سنت دا سنسار نال تال میل بیٹھ جائے سنسار تو کوئی اچا نہیں ہے یہ بھی میں عرض کر دیا जिस संत दा राजनीति नाल तालमेल बैठ जाए अजोके राजनीतिकां नाल या पुराणियां नाल, उन्हां राज